हरिय रोग हरिय शोक हरिय भरम हरिय कर्म हरि अजय हरिय भय हरिय भेद हरिय छेद हरिय खंड हरिय भंड हरिय दंड।